0: check. Sony FM, the studio time.
1: It's 6 p.m. We have a clock coverage.
2: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sony Dutkun Nagar Palika 5 Sony Kumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: किसान
7: अ कम्प्लिट पाइपिङ सोलुसन्स
8: काया कैरम सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
9: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीडित भने भौतारिँदै बाढी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक अब पालिकाको नेतृत्वमा राहत वितरण हुने
8: बाढीबाट 17,000 बालबालिका प्रभावित कयौंका अभिभावक नहुँदा भविष्य अन्योल बाढी पीडितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनो सामाजिक समस्या नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव
10: तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय दिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ
9: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने
8: बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको खबर
9: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना
12: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते प्रवेश परीक्षा 2083 भाद्र 31 गते
12: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
12: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं

पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर वर्षिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3% एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढ़ीले हजारौंको खुशी मात्र बगाएको छैन कयौं परिवारलाई लास र सासको दोसाँधमा ल्याएर पछाडि दिएको छ बाढ़ीले सड़क सञ्जाल छेद विच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन् सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ आजको अन्नपूर्ण पोस्टले लेखेको छ बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन् सम्पर्क दिन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार पाँच दिनदेखि अस्पताल परिसर नै भौतारिरहेका छन् भोटीकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड उत्तर गया आमा छोङडिम्बो गाउँपालिकामा दैनिक उपभोग्य वस्तु औषधि र बत्तीका लागि सोलर प्यानल ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन् रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढ़ेपछि पालिकालाई जिम्मेवारी दिएको छ हिजो रसुवाको ढुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो
2: यसैबीच भोटेकोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन हिजो पनि नेपाली

0: सय 25 व्यक्ति सम्पर्क विहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
1: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बाल बालिका सम्पर्क विहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अंगुलाले जारी गरेको विज्ञप्तिमा तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढ़ीबाट बचेका बाल बालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूको लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहर पथ, काठमाडौँ, सबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भर्ना खुल्यो।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01-5670-924, 5670-925।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ितहरू भने भौतारिँदै, बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार कठिन भन्दै, अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झण्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट प्रभावित मानिसमा दर त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढ़ी पीड़ितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा डर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। वहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नक्सर्णी तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पूर्णावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारी आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ। साथी महेश केवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
7: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तव मनोदशा अत्यन्त गहिरो र पीड़ाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफ्नो चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, दुःख लाग्नु, दिक्क लाग्नु, नराम्रो लाग्नु, त्यो सवालमा चाहिँ आफूले आफूलाई पनि प्रेम गरेर म परिवार सुन्ने भइदिएको भए कठिनाईमा म उहाँहरूको हात चुनाउँथे, साथ दिन्थे भने उहाँ लागेको हुन सक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन। समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछिल्लो महसुस नगर्नुहोला। यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफूलाई पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
8: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ गएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
7: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा विभिन्न अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरूरी छ भने त्यो सम्म लिनको लागि पनि हामीले सुविधा दिएका छौँ। त्यसरी उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि शुरूआत गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडेर आफूलाई चाहिँ त्यसलाई आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ पढाउँछु पनि दिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफ्नो राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईले पनि उहाँहरूले कति चाहिँ सामाजिक जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरे पनि उहाँले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध, वास्तविकतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँले आफूलाई चाहिँ एउटा त्यो तत्काल अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने यदि सम्बन्धीको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीलाई चाहिँ नजिकमा हुनुहुन्छ, उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
1: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका सञ्चालनको टुङ्गो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढ़ी पर्यटक तातोपानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवा कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू विचलनमा परेका छन्। भदौ 10 को विनाशकारी भूटिका सिपाड़ीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि विचलनी भएको छ। व्यापारी व्यवसाय कन्टेनर चालक सहचालक र भन्सार एजेन्टको विचलनी भएको चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेर अहिलेसम्म बेपत्ता छन्।
0: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोर्नी मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सड़क विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गृह मन्त्रालय र यातायात व्यवसायका प्रतिनिधि बीच भएको छ। फलले तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न एलपी ग्यास चिनी दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्तिजनित गाड़ीलाई त्रिभुवन राजपथ 9 BC दामन इटौरा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाड़पर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाडपर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्दछ। बजार अनुगमनको क्रममा हिजो 80 जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कार्यवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ। मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव डिजिरे कार्डिनल खुमल सेतो एक खुमल लक्ष्मी खुमल उज्जवल खुमल उपहार खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएस सेवा जिस हो
1: जिस हो खुशी को कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसा माछ शक्ति पैसा माछ सहारा
0: धोती पटुका र इजारको गाठो हुँदै गार्ड हुन्छ
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर काठमाडौँ उपत्यकामा बोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट धादिङ गोर्खा र रसुवा पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भुटेपछि त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन तर पशुपालनको आधार मानिने दाना दूध र बजारको चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा एका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तर गया कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैन सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
4: अब खेल खबर अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
3: आया कैरनमा अब केही खबर संक्षेपमा अहिले नुवाकोट धादिङ गोर्खा चितवन सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी कडाई र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोरी खोला काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्गी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अपनाउने महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: बाढ़ीमा सम्पर्क विहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ।
3: भोटेपछि बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार तीन जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेपछि त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
4: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
3: काया कैरनमा अब पालो उखानको
4: पर्खिन गाह्रो सहन साह्रो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौता दिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
3: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित। कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल। बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या। नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
4: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा। मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कार्यवाही हुने।
3: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने। कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेशनका लक्षण बढ़ी।
4: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एक थरी मान्छे सिलिण्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै मैले त सुनै घोष्न भए। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचना र खबरमा मात्र विश्वास गरौं। नमस्कार।

0: to your heart. Go to FM 101.2 MHz.
1: ता ईरानी ड्रोन आक्रमण खतरा पुनः भएको यूएईको भनाई र एसीसी प्रीमियर कपमा नेपालको विजय शुरूआत बहराइन सात विकेटले पराजित बिहीबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा अवस्थ अहिलेलाई साझा खबरको समय सकिएको छ प्राविधिक कक्षबाट साथी मुनि सुन्दरराज भारत रवि भिकाल राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लीलप्रकाश चन्द सुशीला श्रेष्ठ सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: कानून क्याम्पसको

0: वर्षीय ज्ञानल जी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98150056 98 41 45 45 र 98 42 84 77। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कल्लिरी।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा त जानु
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी टेस्टिङ कम्युनिस्टिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार, पोल, स्टे, ट्रान्सफर्मर लगाएका अन्य संरचनालाई नछुन, पोल नछोड्न, संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र कल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल, तार, स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर, डहरा, बाँस, रुखको हग वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी, फलामे, डन्डी, बाँस, पाइप, डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा, झुण्डा, पतंग, तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस्, नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल, तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था, स्पार्क, धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको, तार चुडिएको, पोलमा आगो बढेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 98 52 85 32 26, प्राविधिक प्रमुख 98 52 85 27 र निकुपिके नो लाइट 98 41 86 82 11। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र पल्लेरी सोलुखुम्बु।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: क्या खतरा समाचार आइसक्यो?
3: अब
4: यतिकै पत्याइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जल्दै लगिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सियर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो, नमस्ते।
7: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
8: ए नानी, के भन्ने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
10: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्।
3: विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
11: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
11: समय नै महसुल दिना उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सुहामा सुन सुन
1: हाम्रो मामाले भन्नुभएको ऊ त्यो तल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र मिनीलाई त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
0: के होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनुहोस् है एकचोटि तोल हेर अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: साथी हेरि नै के खतरा समाचार आइसक्यो भेट्रे अब चाहिँ के हो
2: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
1: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: यदि तपाईँको बस्नामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055768
6: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नै है
7: होइन
6: यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
6: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले कुट्नुहुन्छ
7: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
8: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
8: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
9: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य

0: प्रत्येक खेलसँग सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, झोरबौद सुलुखुम्बु।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने निर्देश भएको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: इस्मामा सुन्न सुन, हाम्रो मामीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
10: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: के होइन मिस,
10: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्न है।
11: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो
3: Studio time.
4: It's 7 a.m. Bihanako 7 baje.
5: Time check ko saath ma New Star Digital Color Lab tatha Jwalamai Offset Press. Solu Dutkunda Nagarpalika 5 Solu Khumbu.

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुलेफिम 102.9 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sulefim.com संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक पोटेपोसी बाड़ी में 12,000 भन्दा बढ़ी को दर झंडे 4,000 जना संपर्क विहीन मृत्यु होने को संख्या 151 जना पुग्यो 25 जना फसेको भनेको लाङटाङ सुरुङबाट नेपाली सेना सहित को दाँतोले फिर्ता। सब पहचानकाले लागि डीएनए परीक्षण प्रक्रिया शुरू। रसुवा को बाड़ी में परेका संपर्क विहीन व्यक्ति को विवरण बुझाउन सुलुखुमा प्रशासन का आग्रह। सुलुखुमा पशु पक्षी पालन र उत्पादन उत्साहजनक दूध में भैंसी र मासुमा बंगुर आजादी। सुलुखुमुखा लाग्पा नर्वे शेर्पाको पहलमा नेपाल प्रहरीलाई 126 स्थान उद्धार उपकरण हस्तान्तरण। महाकुलुङ गाउँपालिकाद्वारा 25 लाख भन्दा बढ़ी राजस्व संकलन। एसी र कक्षा 12 मा उत्कृष्ट नतिजा ल्याउने काँको माविका 3 विद्यार्थी सम्मानित। र बंगलादेश लीगमा रोहित अञ्जन र मनिषोको क्लबबाट खेल्दै अब समाचार विस्तारमा। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र सहज बनाउन नेपाल प्रहरीलाई विभिन्न प्रकारको 126 स्थानको प्रकाश उपकरण सहयोग प्राप्त भएको छ। सुलुखुम्बु जिल्लाको खुलुङ बुकोशी गाउँपालिका स्थायी ठेगाना भई हाल जर्मनी बसोबास गर्दै आउनुभएका गैर आवासीय नेपाली लाग्पा नर्वे शेर्पा र वहाँका जर्मनी सहयोगीहरूको संयुक्त पहलमा उक्त सामग्री सहयोग प्राप्त भएको हो। उद्धार कार्यमा प्रयोग हुने मल्टी फंक्सनल एलडी फ्ल्याक्स लाइट सोलर लालटेन लगायतका आधुनिक उपकरण नेपाल प्रहरीका अधिकृत तहलाई हस्तान्तरण गरिएको छ। विपदको समयमा रातको समयमा हुने खोज तथा उद्धार कार्यमा प्रकाश उपकरणको अभाव नहोस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताइएको छ। नेपाल प्रहरीले विपद प्रभावित नागरिकको जीवन रक्षा तथा उद्धार कार्यलाई सहज बनाउन महत्वपूर्ण सहयोग उपलब्ध गराएको भन्दै लाग्पा नर्वे शेर्पा र वहाँका जर्मन सहयोगीप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। रसुवा जिल्लाको भुटेकोसीमा आएको बाढ़ीका कारण प्रभावित भएका क्षेत्रहरूबाट सुलुखुम्बुबाट रोजगार व्यापार तथा अन्य कामको सिलसिलामा पुगेका व्यक्तिहरू अझैसम्म आफन्तको सम्पर्कमा नआएको भएको सुधार उद्धारका लागि विवरण टिपाउन आग्रह गरिएको छ। सुलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले एक सूचना जारी गर्दै सम्पर्कविहीन भएकाहरूलाई उद्धार कार्यमा समन्वय गर्नका लागि जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको निशुल्क फोन नम्बर वा नजिक को प्रहरी चौकी वा ओडा कार्यालयमा तुरन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा रहेका आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेमा प्रशासनले उद्धार समन्वयलाई सहज बनाउन यो सूचना मार्फत विशेष ध्यानकर्षण गराएको हो। सम्बन्धित सबैलाई ढिलाइ नगरी नजिकैको स्थानीय निकाय तथा प्रहरी कार्यालयमा सम्पर्क गरी विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्र 72 शव नेपाली सेनाले निकालेको छ। पोटेपोसीमा आएको बाढ़ीले बगाएर ल्याएका 72 शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट नेपाली सेनाको टोलीले निकालेको हो। 10 भदौमा आएको बाढ़ीपछि खटेको श्री नयाँ गोर्खा गण्डे 72 शव नदीबाट निकालेको उल्लेख गरिएको छ। यस्तै उक्त गण्डे आफ्नो क्षेत्रभन्दा बाहिर 72 शव निकालेर प्रहरीलाई बुझाएको छ। नेपाली सेनाले शव निकालेपछि मुसलकाका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाउने गरेको उल्लेख गरिएको छ। यसैबीच भुटेकोसी बाढीमा परिहराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तले डीएनए परीक्षण पश्चात फेला पारेका शव तथा सबै कंगाकिन गर्न सक्ने प्रक्रिया अगाडि बढ़ेको छ। नेपाल प्रहरीले बाढीपछि फेला पारेका शव तथा शरीरका अंगहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको छ। पहिचान हुन नसकेका व्यक्तिहरू आफन्तहरूलाई आवश्यक नमूना उपलब्ध गराउन प्रहरीले आग्रह समेत गरेको छ।
रसुवा स्थित 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरंगमा फँसेका भनेका करिब 25 जनाको उद्धारका लागि खटेको नेपाली सेना सहितको टोली फिर्ता भएको छ। सुरंगभित्र ठूला ठूला ढुंगा भेटिएपछि थप उपकरण र प्राविधिक व्यवस्थाको आवश्यकता देखिएको भन्दै नेपाली सेनाको टोली फिर्ता भएको हो। अब कम्पनीले आफ्नै प्राविधिक टोली परिचालन गरी उद्धारको काम अगाडि बढ़ाउने जानकारी दिएको छ। आयोजनाका प्रबन्ध निर्देशक विजय मोहन भट्टराईका अनुसार उद्धारको काम बिहानैबाट शुरू भएता पनि करिब 100 मिटर माथि सुरंग प्रवेश गर्न सकिएको छ। कुल 150 मिटर भित्र जानुपर्ने भए पनि बाटोमा ठूला ढुंगा भेटिएपछि उद्धारमा कठिनाई भएको उल्लेख गरिएको छ। उद्धारको काम बिहानैबाट शुरू भएको हो तर सबै काम अझै सकिएको छैन। करिब 150 मिटरको सुरंग मध्य 100 मिटर जति मात्रै भित्र जान सकिएको उल्लेख गरिएको छ। उहाँका अनुसार सोमबार उद्धारमा करिब 18-19 जना भारतीय तथा नेपाली सेनाका प्राविधिक सहितको टोली खटिएको थियो। सेनाको टोली खटिएपछि मंगलबारदेखि कम्पनीले आफ्नै प्राविधिक टोलीलाई सुरंगभित्र पठाएर उद्धारको काम शुरू गर्ने उल्लेख गरिएको छ। एक हप्ता अघि रसुवाको भुटेपेश नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,380 जनाको उद्धार भएको हो। 3,935 जना सम्पर्कविहीन छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, थादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 289 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार राहत वितरणको काम निरन्तर भइरहेको उल्लेख गरिएको छ। रसुवाको स्याप्रो बेसी र टिमुरेबाट उद्धार गरेका करिब 300 बाढ़ी पीड़ितलाई काठमाण्डुको नागार्जुन नगरपालिका 2 स्थित एलो गुम्बामा राखिएको छ। उक्त क्षेत्रका बाढ़ी पीड़ितलाई गत शुक्रबारदेखि एलो गुम्बामा राख्न थालिएको हो। उक्त गुम्बामा पहिलो दिन 62 जनालाई लगिएकोमा अहिले करिब 300 जना पुगेका छन्। शनिबार आइतबार अस्थायी बसोबासका लागि एलो गुम्बामा आउने पीड़ितहरूको संख्या बढ़े पनि सोमबारदेखि बढ़ने क्रम रोकिएको व्यवस्थापनमा खटेका स्वयंसेवक काहरूले बताएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रबाट बाढ़ी पीड़ित ल्याएर एलो गुम्बामा राखेको थाहा पाएसँगै सहकर्मीहरूको लड़को लागेको छ। महाकुली गाउँपालिकाले आर्थिक वर्ष 2082-83 25,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन गरेको छ। गाउँपालिकाले 81-82 तुलनामा 82-83 आफ्नो आन्तरिक राजस्व बढ़ाउँदै कुल 25,21,376 रूपियाँ 28 पैसा राजस्व संकलन गरेको हो। आर्थिक वर्ष 2081-82 कुल 24,47,089 रूपियाँ 24 पैसा आन्तरिक राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा करको दायरा विस्तार र नयाँ शीर्षकहरूको समायोजनसँगै राजस्व संकलनमा सुधार आएको छ। महाकुलुङ गाउँपालिकाले राजस्व संकलनमा ठूलो हिस्सा भूमिकर र मालपोत करको रहेको छ। आर्थिक वर्ष 2082-83 7,06,595 रूपियाँ 16 पैसा संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको वर्षमा 6,60,000 रूपियाँ संकलन भएको थियो। नागरिक सेवातर्फ सिफारिश दफ्तरबाट 4,57,412 रूपियाँ संकलन भएको छ। यसै गरी प्रशासनिक तथा अन्य सेवा शुल्क र बिक्री बापत 3,16,066 रूपियाँ, नगर दक्षिणा शीर्षकबाट 3,64,500 रूपियाँ, अन्य करबाट 1,60,749 रूपियाँ रकम दाखिला भएको छ। अन्य विभिन्न शीर्षकतर्फ व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 62,500, बेरोजगार संकलनबाट 67,520 रूपियाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट 40,900, अन्य दस्तुरबाट 32,663, व्यक्तिगत घटना दस्तुरबाट 25,200 रूपियाँ राजस्व संकलन भएको छ। यसै गरी अन्य राजस्वबाट
बाट 25,000 घर बहाल कर 23,678 परीक्षा शुल्क 19,900 नक्श पास दस्तुर 16,000 नाटक प्रमाणित दस्तुर 10,400 कृषि तथा पशुपक्षी वस्तु को व्यवसाय कारोबार 9,359 रूपया राजस्व संकलन भएको उल्लेख गरिएको छ। मापे भितकोशी गांवपालिका चार भेड़ा चौरस्ते श्री काको माध्यमिक विद्यालयले एसी तथा कक्षा 12 को परीक्षा में उत्कृष्ट नतीजा हासिल करने 3 जना विद्यार्थी नगद सहित सम्मान गरेको छ। विद्यालय परिसर में आयोजित समारोह में मापे भितकोशी गांवपालिका के कार्यवाहक वडा अध्यक्ष सीता राव के प्रमुख आतिथ्यता में उत्कृष्ट विद्यार्थी सम्मान पत्र र नगद प्रदान गरिएको हो। विद्यालयले स्थापना गरेको शैक्षिक उन्नयन कोष अक्षय कोष में जमा भएको रकमबाट प्राप्त वार्षिक ब्याजदर को प्रतिफल प्रयोग हुने गरी विद्यार्थीलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको छ। कक्षा सम्मानित हुने विद्यार्थीमा एसी परीक्षामा 3.61 जीपीए ल्याउने मनिर राई, 3.56 जीपीए ल्याउने डोमा शेर्पा र कक्षा 12 को परीक्षामा 3.25 जीपीए ल्याउँदै विद्यालय प्रथम हुन सफल रविका राई रहनु भएको छ। 3 जना विद्यार्थीलाई जनाए 4,000 रूपियाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको विद्यालयले सुनाएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद बस्नेतले विद्यालयको शैक्षिक वातावरणलाई थप गुणस्तरीय बनाउन शिक्षक विद्यार्थी र अभिभावक बीचको सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। नेपाल राष्ट्रिय फुटबल टोलीका तीन प्रमुख खेलाड़ी रोहित चन्द, अञ्जन विष्ट र मनिष कांकीले आगामी सीजन बंगलादेशको शीर्ष डिभिजन लीग खेल्ने भएका छन्। तीनै खेलाड़ीलाई बंगलादेशको चर्चित क्लब वसुन्धारा किंग्सले अनुबन्ध गरेको छ। वसुन्धारा किंग्सले फिफाको प्रतिबन्ध फुकुवा भएपछि नयाँ सीजनका लागि खेलाड़ी अनुबन्धलाई तीव्रता दिएको हो। नेपाली राष्ट्रिय टोलीका अनुभवी मिडफिल्डर रोहितलाई क्लबले पहिलो पटक अनुबन्ध गरेको थियो। त्यसपछि स्वेदेन बिंगर देय, मनिष टाँकी र अञ्जन विष्टलाई पनि क्लबमा भित्राइएको छ। रोहितले सघि इण्डोनेसियाको लीग एकमा लामो समय व्यतीत गर्नुभएको थियो। उहाँ पर्सिजा जकर्ताबाट खेल्दै सन् 2018 लीग उपाधि जित्नका साथै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी समेत बन्नुभएको थियो। उहाँ नेपालका लागि 104 अन्तर्राष्ट्रिय खेल खेलिसकेको अनुभव समेत छ। अवस्त बिहान 7 बजे को सोलो समाचार अंशु कार्की विदा हो। बिहान 10 बजे स्कूल हाल चले फिर आउँछ। सूचना शिक्षा और स्वस्थ मनोरंजन का सोलो फिल्म सुंदर रहन होला।

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: बाट चर्किन्छ सगरमाथा जहाँ बाट सचल्किन्छ दुधकोसी त्यही बाट गुन्जन छ तपाईँ हाम्रै आवाज
1: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुनवासन 101.2 मेगाहर्ट्ज
2: आज मंगलबार बिहान 7:15 देखि 7:30 बजेसम्म सोलू एफएम 101.2 मेगाहर्ट्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जय मसीह नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौं। अब सन्देश सुन्नुहोस्।
3: आज हामी मर्कुस रचित सुसमाचारको अध्ययनबाट प्रथम चेलाहरूको बोलावट बारे चर्चा गर्नेछौ। अब येशूले उहाँको सार्वजनिक सेवकाई शुरू गर्नुभएको थियो। उहाँले मानिसहरूलाई पश्चाताप गर्न र सुसमाचारको सन्देशलाई विश्वास गर्न आग्रह गर्दै यो सेवकाई शुरू गर्नुभयो। आज त्यही सन्देशलाई येशूका सेवकहरूले घोषणा गरिरहेका छन्। यदि हामीले परमेश्वरको राज्यमा प्रवेश गर्ने आशा राख्दछौ भने हामीले पश्चाताप गरेर सुसमाचारलाई विश्वास गर्नुपर्दछ। उहाँले गालिलको समुद्र भएर यात्रा गर्नुहुँदा निरन्तर प्रचार गर्नुभयो र सिकाउनुभयो। म अब मर्कुसको पुस्तक 1:16-20 पढ्न जाँदैछु, जुन खण्डले येशूलाई र उहाँले गालिलमा गर्नुभएको सेवकाईलाई व्याख्या गर्दछ। अब उहाँ गालिलको समुद्रको किनारमा हिँड्दै गर्नुहुँदा उहाँले सिमोन र अर्का दाजु अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवा थिए। अनि येशूले उनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा हुने तुल्याउनेछु। अनि तुरन्तै उनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे। अनि त्यहाँबाट अलि पर गएपछि उहाँले जब्दीका छोरा याकुब र उनका भाइ युनालाई देख्नुभयो। अनि डुङ्गामा जालहरू तुनिरहेका थिए। अनि तुरन्तै उहाँले उनीहरूलाई बोलाउनुभयो अनि आफ्ना बाबु जब्दीलाई डुङ्गामा मजदूरहरूको साथमा छोडेर उनीहरू उहाँको पछि हिँडे। येशूले मानिसहरूलाई आफ्नो पछि लाग्न बोलाउनुहुन्छ। इसाई हुनु भनेको येशूलाई पछ्याउनु हो। येशूले आज पनि मानिसहरूलाई आफ्नो पछि लाग्न बोलाउनुहुन्छ। आउनुहोस् आज हामी येशूलाई पछ्याउने विषय बारे मनन गरौं। सर्वप्रथम येशूले आफ्ना चेलाहरूलाई मानिसहरूका मछुवाहरू हुन बोलाउनुहुन्छ। येशू जो परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँले सोझा मछुवाहरूलाई आफ्नो सन्देश सुनाउन चाहनुभयो। उहाँले आफ्नो जमानाका अत्यन्तै शिक्षित र राजनीतिक नेताहरू कहाँ पनि जान सक्नुहुन्थ्यो, तर उहाँ ती मछुवाहरू कहाँ नै जान चाहनुभयो। येशूको चेला हुनुको निम्ति हामी अत्यन्तै शिक्षित वा समाजमा उच्च स्थान ओगटेका व्यक्तिहरू हुनु पर्दैन। हामीले उहाँलाई सरल विश्वासले मात्र पछ्याउ भन्ने येशू चाहनुहुन्छ। त्यसैले येशू गालिलको समुद्रको किनारमा रहेका मछुवाहरू कहाँ जानुभयो। उहाँले सिमोन र उनका दाजु अन्द्रियासलाई आफ्नो पछि लाग्न बोलाउनुभयो। उनीहरू समुद्रमा जाल हान्नमा व्यस्त थिए। तिनीहरूले माछा पक्रनलाई आफ्ना जालहरू प्रयोग गर्दथे। अब येशूले उनीहरूलाई एउटा छुट्टै प्रकारको जाल हान्न र मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनको निम्ति बोलाउनुभयो। तिनीहरूले सुसमाचारको जाल फिजाए। येशूले तिनीहरूलाई मानिसका मछुवाहरू हुन बोलाउनुभयो। तिनीहरूसँग एउटा नयाँ बोलावट हुन्छ। येशूलाई पछ्याउनेहरूलाई मानिसहरू पक्रन बोलाइन्छ। मत्तीको सुसमाचार 28:19-20 पदहरूले यसो भन्दछन्, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिमीहरूलाई पालन गर्न सिकाऊ, अनि हेर म सधैँभरि असंसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। येशूले आफ्ना चेलाहरूलाई एउटा ज्यादै महत्वपूर्ण बोलावटभित्र प्रवेश गर्न बोलाउनुभयो। तिनीहरूले मानिसहरूलाई परमेश्वरको राज्यभित्र आउन सहायता गर्ने थिए। तिनीहरूले सुसमाचारको जाल हान्ने थिए। तिनीहरूले मानिसहरूलाई ख्रिष्टका ल्याउने थिए। यो कार्य तिनीहरू आफैले गर्ने थिएनन्। येशू तिनीहरूसँग हुनुहुने थियो। उहाँले तिनीहरूलाई सहायता गर्नुहुने थियो। दोस्रो, आउनुहोस् येशूले आफ्ना चेलाहरूलाई सबै कुरा त्यागेर आफूलाई पछ्याउन बोलाउनु भयो भन्ने कुरालाई हेरौ। पछि येशूले याकुब र युहन्नालाई तिनीहरूका बुवासँगै डुङ्गामा बसेर जाल तुनिरहेका देख्नुभयो। तिनीहरूले एउटा परिवारको रूपमा सँगै काम गरिरहेका थिए। खेतालाहरूले तिनीहरूलाई सहायता गरिरहेका थिए। तिनीहरूको कार्य महत्वपूर्ण थियो। तिनीहरूले आफ्नो परिवारलाई पाल्नको निम्ति काम गर्नुपर्दथ्यो। अरूहरूले खाना पाउन् भनेर तिनीहरूले माछा पक्रनु पर्दथ्यो। तर पनि येशूले तिनीहरूलाई यी सबै कुराहरू छोडेर आफूलाई पछ्याउन बोलाउनुहुन्छ। तिनीहरूले सबै कुरा त्याग्ने आज्ञा पाउँदछन्। पद २० ले यसो भन्दछ, अनि तुरन्तै उहाँले उनीहरूलाई बोलाउनुभयो अनि आफ्ना बाबु जब्दीलाई डुंगामा मजदूरहरूको साथमा छोडेर उनीहरू उहाँको पछि हिँडे। येशूले आफ्ना चेलाहरूलाई सबै कुरा छोडेर आफ्नो पछि लाग्न बोलाउनुहुन्छ। हामीले दुईजना मालिकको सेवा गर्न सक्दैनौ, या त हामीले आफ्नो जीवनमा ख्रिस्टलाई पहिलो स्थानमा राख्दछौ कि त हामीले कुनै कुरालाई वा कसैलाई पनि पहिलो स्थानमा राख्दछौ। मत्तीको सुसमाचार छ अध्यायको 24 पदमा हामीले यसो लेखिएको पाउँदछौ, कसैले पनि दुईजना मालिकहरूको सेवा गर्न सक्दैन, किनकि कि त उसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा ऊ एउटासँग टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। याकुब र युन्नाले येशूलाई पछ्याउनु भन्दा त्यही नै बसेर आफ्ना बुवालाई सहायता गर्नु चाहिँ बढ़ी महत्वपूर्ण हुन्थ्यो भन्ने निर्णय पनि गर्न सक्दथे। तिनीहरूले येशूलाई पछ्याउनु भन्दा माछा पक्रेर पैसा कमाउनु नै बढ़ी महत्वपूर्ण हुन्थ्यो भन्ने निर्णय गर्न सक्दथे। तिनीहरूले येशूभन्दा आफ्नो काम बढ़ी महत्वपूर्ण थियो भन्ने निर्णय गर्न सक्दथे। तैपनि तिनीहरूले अर्कै कुरालाई चुने, तिनीहरूले येशूलाई नै पछ्याउन चाहे, तिनीहरूले आफ्ना बुवालाई मजदूरहरूसँग छोडे र विश्वास गर्दै येशूलाई पछ्याउन अगाडि बढ़े। के त्यसको अर्थ तिनीहरूले सबै कुरा गुमाएका थिए भन्ने हुन्छ? के त्यसको अर्थ तिनीहरू र तिनका बुवालाई केही पनि दिइने छैन भन्ने हुन्छ? त्यस्तो हुँदैन। जसले येशूलाई पछ्याउँदछ उसलाई सबै कुरा दिइनेछ, ऊ आशिषित हुनेछ। येशूलाई पछ्याउने कोही पनि लाजमा पर्ने छैन। हामीले मर्कुसको सुसमाचार 10 अध्यायका पदहरू 29 र 30 यस्तो लेखिएको पाउँदछौ, अनि येशूले जवाब दिएर भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, कोही यस्तो मानिस छैन जसले मेरा र सुसमाचारका निम्ति घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बाबु वा आमा वा स्वास्नी वा नानीहरू वा जग्गा जमीनहरू त्यागेको छ र यस समयमा सतावटहरूको साथ 100 गुणा पाउने छैन। घरहरू, दाजुहरू, दिदीबहिनीहरू, आमाहरू, नानीहरू, जग्गा जमीनहरू र आउनेवाला युगमा अनन्त जीवन। तेस्रो, आज येशूले हामीलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। जसरी उहाँले ती प्रथम चेलाहरूलाई बोलाउनुभयो त्यसै गरी येशूले आज हामीलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। येशूले तपाईलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। उहाँले हामीलाई मानिसका मछुवाहरू हुन बोलाउनुहुन्छ। येशूले हामीलाई उहाँको पछि लाग्न र मानिसहरूलाई पक्रन बोलाउनुहुन्छ। जब येशूले फिलिपलाई आफ्नो पछि लाग्न बोलाउनुभयो तब फिलिपले तत्कालै नथनेललाई भेटे र उनलाई यो कुरा बताए, हामीले उहाँलाई भेटाएका छौं जसको विषयमा मूसाले व्यवस्थामा लेखे र भविष्यवक्ताहरूले लेखे, अर्थात यीशुका पुत्र नासरतका यीशुलाई। यो कुरा युन्नाको सुसमाचार 1 अध्यायको 45 पदमा लेखिएको छ। उनले त्यसो गरेकी हुनाले उनको गाउँमा रहेका धेरैजनाले पनि ख्रिस्टलाई भेटे र उहाँको पछि लागे। येशूलाई पछ्याउन दिएको बोलावट मानिसहरू पक्रनलाई दिएको बोलावट हो। येशूले हामीलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। उहाँले हामीलाई सबै कुरा त्याग्न पनि लगाउनुहुन्छ। यदि हामीले येशूलाई पछ्याउँदछौ भने हामीले आफ्नो हृदय उहाँलाई दिनुपर्दछ। हामीले हाम्रो जीवनमा उहाँलाई पहिलो स्थान दिनुपर्दछ। उहाँ हाम्रो मालिक बन्नुहुन्छ। त्यसैले आज धेरैजनाले आफूलाई सन्तुष्ट पार्न यो जीवनमा भौतिक कुराहरूलाई खोजिरहेका छन्। तिनीहरूले आफ्नो जीवनमा भौतिक सम्पन्नतालाई पहिलो स्थान दिइरहेका छन्। तिनीहरूले विश्वास गर्दछन् कि ती भौतिक कुराहरू पाएमा तिनीहरूको जीवन सफल र परिपूर्ण हुनेछ। तैपनि येशूले तपाईलाई सबै कुरा त्यागेर उहाँको पछि लाग्न बोलाउनुहुन्छ। हामीले भौतिक सम्पत्ति र येशू दुवैलाई सेवा गर्न सक्दैनौ। हामीले एउटालाई छान्नु पर्दछ। यदि हामीले भौतिक सम्पत्तिलाई पहिलो स्थान दिन चाहन्छौ भने हामीले यस पृथ्वीमा सम्पत्ति थुपार्नेछौ। यदि हामीले येशूलाई पहिलो स्थान दिन चाहन्छौ भने हामीले स्वर्गमा सम्पत्ति थुपार्नेछौ। हामीले मत्तीको सुसमाचार 6 अध्यायको 19-21 यस्तो लेखिएको पाउँदछौ, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपार, जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको हृदय पनि हुनेछ। त्यसैले येशूले हामीलाई यस संसारको सम्पत्तिलाई त्याग्न लगाउनुहुन्छ। उहाँले हामीलाई उहाँलाई नै पाउन र उहाँलाई पछ्याउन लगाउनुहुन्छ। धेरै पहिला अब्राहमलाई आफ्नै निम्ति धेरै सम्पत्ति कमाउने अवसर दिएको थियो। उनलाई भौतिक रूपमा आफूलाई धनी तुल्याउने अवसर दिएको थियो। त्यस्तो गर्नको निम्ति उनले परमेश्वरको आज्ञालाई उल्लंघन गर्नुपर्ने थियो। तब अब्राहमले के गरे त उनले यो संसारका सम्पत्तिहरूलाई त्याग्ने र परमेश्वरमाथि भरोसा गर्ने र उहाँलाई पछ्याउने निर्णय गरे। बाइबलले उत्पत्तिको पुस्तक 15 अध्यायको 1 पदमा यसो भन्दछ, त्यसपछि अब्राहम कहाँ परम प्रभुको यो वचन आयो, अब्राहम त नडरा, तेरो ढाल मनै हुँ र तेरो इनाम अत्यन्त ठूलो हुनेछ। परमेश्वर नै उनको सम्पत्ति हुनुहुन्थ्यो, परमेश्वर नै उनको महान इनाम हुनुहुन्थ्यो। आज पनि त्यस्तै हुन्छ। यदि हामीले यशुलाई पछ्याउने निर्णय गर्दछौ भने उहाँ हाम्रा सम्पत्ति हुनुहुनेछ, उहाँ हाम्रो इनाम हुनुहुनेछ। आज तपाईँको अवस्था कस्तो छ? तपाईँको सम्पत्ति के हो? के तपाईँ यस संसारमा पूर्ण रूपमा लिप्त हुनुहुन्छ? के तपाईँ सांसारिक धनको पछि लाग्नु भएको छ? के तपाईँले एउटा नयाँ घर, एउटा नयाँ टेलिभिजन, एउटा नयाँ गाड़ी, नयाँ लुगाहरू र यो संसारमा पाइने अन्य थुप्रै कुराहरूमाथि आफ्नो मन लगाइरहनु भएको छ? हे मेरा मित्र, तपाईँले यो जीवनमा यी सम्पूर्ण कुराहरू पाउन सक्नुहुनेछ, तर यदि तपाईँले आफ्नो मन ती कुराहरूमाथि लगाउनुहुन्छ भने तपाईँले आफ्नो जीवन चाहिँ गुमाउनुहुनेछ। यदि तपाईँको सम्पत्ति यो जीवनमा मात्र रहन्छ भने तपाईँले अनन्त जीवन गुमाउनुहुनेछ। आज यशुले तपाईँलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। उहाँले तपाईँलाई ठूलो सम्पत्ति दिन बोलाउनुहुन्छ। त्यो धन उहाँ आफै हुनुहुन्छ। उहाँले तपाईँलाई अनन्तसम्म नै रहने साँचो जीवन दिन सक्नुहुन्छ। आज तपाईँले आफ्नो मन यशुलाई दिनुहोस् भनी म तपाईँसँग अनुरोध गर्दछु। तपाईँले उहाँलाई पछ्याउनुहोस् भनी म तपाईँसँग आग्रह गर्दछु। युहन्नाको सुसमाचार 3 अध्यायको 16 पदले यसो भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। आज तपाईँले उही पुत्रलाई आफ्नो सम्पत्ति बनाउनुहोस् र उहाँलाई पछ्याउनुहोस् भनी म तपाईँलाई निमन्त्रणा गर्दछु। उहाँले यस रेडियो कार्यक्रम मार्फत तपाईँलाई आउन र उहाँको पछि लाग्न बोलाइरहनु भएको छ। उहाँले तपाईँलाई यसो भनिरहनु भएको छ, आओ मेरो पछि लाग। तपाईँ आउने वा नआउने कुरा तपाईँको हातमा छ। यदि तपाईँले आफ्नो जीवनमा यशुलाई पछ्याउन चाहनुहुन्छ भने यो समर्पण रूपी सरल प्रार्थनालाई कृपया मेरो पछि पछि दोहोऱ्याउनुहोस्। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु येशु, म तपाईँलाई पछ्याउने छु। आज म मेरो हृदय तपाईँलाई दिनेछु। म तपाईँलाई मेरो जीवनका प्रभु भनी स्वीकार गर्नेछु। मलाई उद्धार गर्नुभएकोमा तपाईँलाई धन्यवाद चढाउँदछु। म तपाईँको मुक्तिलाई ग्रहण गर्दछु। अब तपाईँलाई पछ्याउनमा मलाई सहायता गर्नुहोस्। यो प्रार्थनालाई प्रभु येशूको नाममा राख्दछु, आमेन। यदि तपाईँले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईँलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु, जसले तपाईँलाई इसाई जीवनमा अगाडि बढ्न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्। आफ्नो विश्वास बारे अरूहरूलाई बताउनुहोस्। असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
2: तपाईँलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला। इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 98030-67132। इमेल nukepikosandeshrp@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 98030-67132। इमेल mukti.sandesh@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलो एफएम 101.2 मेगाहर्जमा सुन्न नछुटाउनुहोला। जय मसीह, नमस्ते।

0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
0: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129 र 9746 58 43

0: बाट बचाउ र बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र त्यसैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: रत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्, नगतै तपाईँलाई फोन आउनेछ।
3: नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना यो महिना अनुरोध गरिन्छ।
4: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन।

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्नेता सबै बिसिसकेआजकल आत्मता ए यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटकिन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: जनकुम्बो कानून क्याम्पसले एनएल दुईमा भर्ना सम्बन्धी जनकुम्बो कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष ग्यालेन्डी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 98-51-01-05-56 98-41-28-42-42 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस

भाव गर्मी हम बानी सही बात बाबू गर्मी हम

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ।

देशमा भने नेता मात्र गलत भएर होइन, जनता पनि सहेर गलत जाने बुद्धि छैन। पैसा मासु भातमा देखि नराम्रोलाई रोज्छौ, नराम्रोलाई रोज्छौ।

अदालत कानूनकै चल्ने अरबौंको भ्रष्टाचारी सजिलै साथ चल्ने भ्रष्टाचारको पैसा सबै राष्ट्रियकरण गरे पैसाले मात्रै पनि देश

नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश केवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाताबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। उठेपछि नदीमा आएको विनाशकारी

0: पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार समाज र परिवार तथा आफन्तको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गर्छौं।
1: तपाईँले कार्यक्रममा स्वागत छ
2: डाक्टर। नमस्कार।
1: के छ डाक्टर साहब, आज भनेको कार्यवस्तु त हामी विषयवस्तुमा त प्रवेश गर्छौं नि।
2: अब यो 10 गते जुन अप्रत्याशित र अत्यन्तै ठूलो क्षति बिहोर्नु पर्ने अवस्था हाम्रोमा आज आइपुग्यो। यसले गर्दा हामीलाई जनधनको भौतिक क्षति जुन स्केलमा भयो त्यो हामीले कल्पना गरे भन्दा र इतिहास सुन्नुभन्दा ज्यादा नै हामीले क्षति बिहोर्नु पर्यो। यसरी अप्रत्याशित घटनाहरू भइरहँदा जसले हामीलाई विपदको अवस्थाबाट नेपाल र त्यहाँको स्थानीय समुदाय र सङ्घ समाज नै गुज्रेको छ।

0: कुरा काम गरौं मानसिक समस्या अथवा मानसिक चुनौतीहरू चाहिँ के कसरी उत्पन्न भइरहेका छन् अहिले त्यो प्रभावित क्षेत्रका व्यक्तिहरूमा नागरिकहरूमा
1: हजुर अब स्वाभाविक छ यस्तो विपदको अवस्था जुन चाहिँ अत्यन्त अप्रत्याशित भयो र अत्यन्तै ठूलो स्केलमा यस्तो क्षति भइरहेको छ यसै गर्दा प्रभावित व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई धेरै ठूलो डर त्रास र पीड़ा र क्षतिको महसुस भएको छ यो सँगसँगै यो प्रभाव चाहिँ त्यो स्थानीय स्तरमा मात्र पनि सीमित छैन त्यहाँ चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पर्यटन क्षेत्र भएको कारणले गर्दा यता मानसरोवरको एउटा प्रवेशद्वार भएको कारणले गर्दा अनि हाम्रा छिमेकी जिल्लाहरूका व्यक्तिहरू पनि जो चाहिँ यो गोसाईकुण्ड यात्राको लागि पनि

하루 안 왔거든요. 아, 됐습니다. 아, 이제 काम 거네 काम다. 관계 그라 소리 내다키는 게 아무로 समाज काही ना काही सुरु समाज नै यो गर्दा सँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ नि परिचय सहले हेर्ने भने अहिलेको जुन सूचना संसारको समय छ यसरी धेरै व्यक्तिहरूलाई सूचनाहरू छिटो छिटो उहाँहरूको पहुँच

0: सफर गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै

2024 जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 सम्बन्धीमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णयको

को कार्यक्रम में दोहोर सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्ताव छुट्टा छुट्टै बेवड़ा खुलने गरी सिफारिश राख्नु पर्नेछ। थप जानकारी को लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुंगा टेलिफोन नम्बर 0।

बोर्ड विद्युत पोल तार स्त्री वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नचुन्नुहोस्। लाइन मुनि वा नजिक घर दोहरा बाँस रूखको हाँगो वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डण्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नसुन्नुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको

गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98150156 98 41 28 45 45 र 98 42 84 87 75 गीता घिमिरे क्याम्पस।

0: जस्तै ताजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु?

जम्मा गर्दै थियौं। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी, सम्झाइदिनु पर्यो। यो त माघौसो कलकत्तामा बेच्ने जस्तो लक्षण छ त। कतै माघौसो त भाइ के

0: जन्मदा त अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना

भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्क विहीन छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन भएका

क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड